संदेह पटाने मान्छे अन्तिम साताका लागि तयारी गरिदिनेछ। संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति ढिलाइ, राहदानी प्रकरणमा अख्तियारको अनुसन्धानमा तीव्रता, बिजुलीमा 100 वा 150 युनिट माथिको प्रिय कक्षा 12 को नतिजा प्रति शिक्षा मन्त्रीको 5 बुझे प्रष्टीकरण कक्षामा पनि नीति राज्य सञ्चालनमा राख्न निर्देशन

सामुदायिक सूचना नेटवर्क सीआईए मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा समृद्धितामाथि योग र ध्यानको महत्व स्वास्थ्य आकर्षित गर्नुहोस्।

Thank you.

धार्मिक की वैचारिक स्वतंत्रता को

Thank you.

संख्या पाए पनि अरूसँग कसरी तलाहरू जोडिन सकिन्छ? लामो समय संख्याको क्षेत्रमा लामो भएको थियो यो तर्फ चाहिँ तपाईँ बढी समर्पित के हुनुभयो? जस्तै साढे छटेको काम पनि सही हो, सम्भावना धन सम्पदाको सृजना कसरी गर्ने यो सिकाउनु थियो पढाइको मेरो शिक्षाको काम। यसरी मैले के पाएँ भने मेरो पितृ पहाड चाहिँ मनुष्यको जीवनलाई सुख शान्ति र सम्बन्धमा वर्णन गर्दै गर्ने हो। तर मैले यसका लागि शिक्षा क्षेत्रसम्म नै उपयुक्त हुन्छ भनेर बिस्तारै बिस्तारै प्राकृतिक रूपमा प्राइमेरी रूपमा शिक्षा क्षेत्रमा प्रवेश गरेर शिक्षाको क्रममा मैले के पाएँ भने सम्बन्धमा शिक्षा क्षेत्र आध्यात्मिक शिक्षा त्यो आध्यात्मिक शिक्षामा यो शिक्षा विषयबाट पनि पुगेर ज्ञान विज्ञान

Thank you.

0: ছিল খানা সময় আছে পরিবার
1: রেডিও

はい。

yiyememişler. Nefisler hep bozdu. Hepsi berzatı oldu.

0: शिक्षित गर्न सकिँदैन, आजै पनि केही न केही सहयोग गर्नुहुन्छ भन्ने हामीलाई एकदम गर्ने विश्वास छ। उहाँहरूलाई आफ्नैदेखि बाह्र दिनको तपाईँबाट हार्दिक बधाई दिन चाहन्छु। एकदम हौसला दिनुभएको छ यहाँको धेरै मान्छेलाई, एकदम राम्रो गर्नुभएको छ। घाँस टाढो जाने छ भने झन्डै फोन आयो भने हामी त घाँस टाढो माया गर्छौँ, जन्मता जानु जन्मबाट बस्यौँ हामी एकदम माया अनुसार रमाइलो गर्छौँ। मित्र मैले भाइ भाइलाई तुला तुला दिन एकदम हौसला बढाएर हामी बोलाएर नचाहिँदैछ त्यो बेलामा हामी मान्नुसार दान अनि धन गरी वर्गीय छैन गर पाँच तारिक भूमि गाउँ नेपालमा गएर फोनपुर हरेक ठाउँमा जाँदा मान्नु भयो
1: अहिले त सरकारले
0: सरकारमा पनि अब आफ्नै पोखरीको अगाडि गर्नुभएको छ, हामी त जस्तो अगाडि गर्ने हो दिदी।

Thank you.

Yeah,

0: मलाई मौन साथी सातौँको टुक्राइबाट बस्न त हेडमाइले धाई गरेर अम्बुर लगाउने सुत्नु अधिको छ्यान प्रकृति होइन चुराएर मात्रै सुत्ने पानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सातौँको टुक्राइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिच्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
0: भन्नुभयो नि मिसले त घर वरिपरि कुरोहरू पुग्ने र कार्तवय नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: खेतीबारी
1: समस्या

Ah, pues a ver, ¿qué

Sabe o que é isso? Só que não tem que usar. Ali, você vai lá.

জীবন করাই জীবন জীবনটা কি তার ভিতরে

0: अपराध तस्करी नगर पालिकाले यस वर्षको नीति तथा कार्यक्रममा कृषिलाई उच्च प्राथमिकता दिएको छ।
1: कार्यक्रम

Sí, pero...

विद्यालय का प्रधानाध्यापक खिलाड़ी लगातार सहभागिता रहेको थियो। कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा जिल्लाबाट 144 जनाले भाग लिएको आयोजित गरिएको छ।

ही साथ साथ ही और से फोकस रूप पर हमारे पत्रकार का दोस्त बना

सबका

Thank you.

Zaten ilk kadar yapıştırdım.

Thank you.

0: सेवा आफ्नो खाने राखिरह पानी प्रशस्त पिउने गरौं शरीरलाई शीतल राख्न मौसमी तत्व खाऊ साथै घरमा विद्यालयको चारा चिस्याउने उपायहरू अपनाऊ
1: इन्टरनेसनल नेपाल र धेरै वातावरणले विशिष्ट सामग्री ग्रुप बनाएको साझेदारीमा सञ्चालन भइरहेको विपत्पूर्व तयारी उत्थान शिल्प तथा सबलीकरण परियोजनाद्वारा समय

0: चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिनो पदार्थ मात्र मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धूमपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ। सुखमय जीवन बिताउँ।
2: रेडियो सन्देश।

Thank you.

स्वास्थ्य कार्यालय पर प्यासे जनहितको जारी सन्देश

निर्माण गर्ने समय हो। यहाँको पदार्थको एक पटकको प्रयोगले पनि यस मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तलब भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं।

बाल विवाह कानूनी अपराध हो, यसलाई आजै काट्नु।

0: भूमिका असाह्य नागरिक एकल महिला अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिक भुगर्न पूर्ण सेवामा 10% छुटकी व्यवस्था गरिएका कोशीले अस्पताल प्रणाली बाँसगढी शाखा 5 बाँसगढी पर्दिया पुरान पेट्रोल पम्प दक्षिण बाँदर
1: सम्पर्क फोन नम्बर 084-0092 or 084-0210 बाँसगढी पर्दिया सरकारी फोन 1994

Thank you.

0: ادم بيجن بيحط بقى انت راكي مصر برمان ما انسان يلي نيجي بقى حتى كاران منسون تلو انا سكسا بس اكل ما سكسا نام سكا بديرا ما سكسا
1: تسيني كيسان ناجباي كدي بريو اما باني بزاوي بحال كدي اضرو
0: هان صدر الرطي يزنا باني انسان بناو سيران مكيرا فسنا كتبنا باني بالرطو
2: هم باني ما لابرني انتا جاترو تسلي सुकाधान और दिनांक सावन मंचले रब बहु कुनी पलो करो।
0: डीएसआर विधि सुखा कितना धान साने विधि एसआरआई जस्ता पानी बताने पर विधि अपना।
1: चेत समयों पानी पलियो करो, ये पानी ना जाओ।
2: समयों में पानी पारो, नहर को खड़ा करो, पानी को प्रति थपा बताओ।
0: पानी बताए चेत जाओ,
1: पानी बताओ, परिवार का देश समय से बताओ।
2: Bapak Ibu Saudara, ayo kita bagi perkenalan dari Mata Insan Kiri.

भी बाधाबाणी विशिष्टता संघापी ग्रुप पार्टीको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश

శికారీసలు ఆయన ఉపకారం సమర్పించను. సమయ కావేస్ అనుకరణ

स्वास्थ्य

आमाको एक हप्ताभित्र परिवारले स्तनपान सुरु गराउँ छ महिनासम्म आमा

Thank you.

0: सक्नुभयो। आजको वाइसरको सम्प्रक सुरु गरौँ न त। आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञ कुरा सुन्छौँ।
1: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी रसाउने जमिन भुकको फुलले खाजा फाट्ने वा कहिले फाटेको छ भने खाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो जस्तो बिरालो सम्झेको त सचेतबाट पहिलो जाने सङ्केत थाहा रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा थमिलो हुने, रुख र बिजुलीका पुलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अन्न गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, मैले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यान नभए

Gracias.

Jesus, Jesus, Jesus.

Thank you.

प्रस्ताव स्त्री नगरपालिका वडामा चार रूपमा छाता गर्दै म प्रवर्ती जडीबुटी उद्योग भनेर प्रस्ताव छु। यसमा त थुप्रै किसिमका अवसरहरू चाल गर्ने गर्छु। प्रवर्ती जडीबुटी उद्योगमा त हामीहरूले ग्यास एक पटक सेवा करने मौका अवश्य दिन धन्यवाद।

स्वास्थ्य कार्यमा स्वास्थ्य कार्यले प्रक्रियाबाट जनहित प्रणाली सचेत

Thank you.

ejemplar.

0: सभी हित बजाए संदेश।
1: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
2: त्यसैले किसान दाजुभाइ दिदीबहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ।
1: धान छर्नेर रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र पुछा क्षेत्रमा पालै पालो रोपौ।
3: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दी र बहुगुणी प्रयोग गरौ।
1: डिएसआर विधि, सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाउ।
2: खेत सम्याउ, खाली परियो बनाउ, धेरै पानी नजमाउ।
3: समूहमा पानी पारो, धान सफा रखौ, पानीको प्रति थोपा बचाउ।
1: पानीमा खेती गरौ, उत्पादन

0: sewa anu.
1: So isi la tata kapo pati cheni rani ma ugu tara sewa ugu
0: na ta. Pati din dhana anu se di kisa asa chwa wase sama. Bisa se di kisi siwan doktor para lech chati kolejo. नसा मुटु चेक जाँच गरिन्छ
1: प्रत्येक दिन नसा उत्पादनी हो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ
0: प्यारालाइसिस भई मुख पाकिने नसा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा इकोपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ
1: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा इकोपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ असहाय नागरिक एकल महिला अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ कौशिया अस्पताल प्रणाली शाखा पाँचवडी पाँच पाँचवडी प्रान्तपट्टि
1: सम्पर्क

0: বুদ্ধিজীবী হতো সহিতে চিন্তা দেখায়
1: Thank you.

Thank you, everybody.

Thank you.

0: स्वास्थ्य मंत्रालय से आर्थिक मंत्री चार अठहत्तर उन्यासी में मरीज प्रदेश को मेनगिरी पालिका मधि शुरू कर कार्यक्रम ये वर्ष बारहवटिया नगर पालिका समय लागू लाखौंसद नियन्त्रण अभियान अनाथ तीव्र कमिटी प्रहरी वर्गीयको बनेको नगरपालिका आठमध्ये दुई जन ब्राउन सुगर सहित पक्राउ पर्नामा वर्गको नगरपालिका छको 39 वर्षीय मेहादी हसन अन्सारी कोडा नम्बर आठको 23 वर्षीय भूपेन्द्र राणा क्षेत्रीहरूबाट प्रहरीको अनुसार शङ्कास्पदको अवस्थामा रहन नियन्त्रण रेखा चेक जाँच गरेर 9 ग्राम 510 मिलिग्राम ग्राम सुगर दशिङ्गे पन्ना धुर पदार्थ ग्राम खेलिएको जिल्ला प्रहरी कार्यालय बर्दिया विरुद्ध नियन्त्रण रेखा आवश्यक थप अनुसन्धान गरिरहँदा
1: कर्णाली नदीमा गठबन्धन निर्माण शिल्पा सपर्दा राजपुर नगरपालिका एक तीन ओ चार तथा जरुवा गाउँपालिका एक दुई ओ तीनको बस्ती कटान ओ दुबानको चोखीमा सुरक्षित विभाग भर्सेनी चोखीमा अगाको बस्तीमा हाल कटान गर्दैमा कर्णाली नदियाको स्थापनका लागि 2077 सालमा स्थापना हुँदा सिंचाई तथा नदिया व्यवस्थापन कार्यले राजापुर क्षेत्र 21 किलोमिटर तटबन्ध निर्माण देखिबा तिरुवा एक राजेपुरका घुमलाल सोनाहाका अनुसार तटबन्ध बाँचो बस्ती सुरक्षित भएमा 2076 सालमा 12.84 करोड 74 लाख रुपियाँ लागतमा सुरु योजना स्वीकृत आयोजनामा हालसम्म 3.7 करोड रुपियाँ खर्च भइसकेका सूचना अधिकारी सञ्जीव कुमार शाहका अनुसार कुल योजना 1.45 करोड 29 लाखको पाँच 1.65 करोड 43 लाख खर्च भइरहेको आर्थिक वर्ष 2082-83 मेन्टेनर लक्ष्य रहेको बजेट अभावको कारण आयोजना सुस्थ गतिमा आफ्नो प्रगतिहरूमा बुनियाद थप भएको 2099-90 सम्म पुगाइएका कृपालज्ञा राशि तटबन्ध निर्माण भएको निर्देशक सुदिन मुक्तान्त अनुसार हालसम्म आयोजनाको प्रगति 13% पुगेका स्थानीय रूपराज ढुङ्गनाकर निर्माणसँग मर्मत सम्भागले ठ्याम्थे पर्नाको टोलीबाट हालसम्म 21 किलोमिटर तटबन्धन बनाउनसे आफ्नो 50 किलोमिटर निर्माण गर्दा प्राप्त बजेट अभावको कारण नदिया व्यवस्थापनका काम अपेक्षित गतिमा बढिसकेको हो। वर्षाका राजापुर नगरपालिका चार स्थित राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण सम्बन्धी आधुनिक उपकरण हस्तान्तरण भइसकेका लायन्स क्लब अफ बर्दिया लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट 325 नेपालको सहकारी तथा दाता सुलभ प्रचारका उपहारमा करिब 4,80,000 रुपियाँ बराबरको हेल्थ केयर तीन उपकरण देखिरहेको उपकरण नगर प्रमुख तिर स्थानमा हस्तान्तरण गरिरहेको कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर ज्ञानेन्द्र कुमार श्रेष्ठ सहित निर्मित लायन्स क्लबको पदाधिकारी सुरक्षा निकाय तथा स्थानीय तहको प्रतिनिधिवर्गको सहभागिता हुन्छ। तब उपकरणमा श्रीमती नेहा दीर्घकालीन अवस्था सीआरपी संक्रमण भिटामिन डी लगायतका परीक्षण स्थानीय स्तरमा गरिसकेको जनाएका यी मसिनहरूले उपन्तुर सहजले पर्न बाध्यता घटनाको समय तथा खर्च बजेट अपेक्षा देखिँदा लाइन्स क्लब अफ बर्दिया समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि असीम कार्यक्रम हुन निरन्तरता दिन चलिरहेका लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्री जन्मजय तिमिर सेना बाल विभाग लैङ्गिक विभेद अन्त्यकला कानून पर्याप्त पनि हो समाजमा सोच व्यवहार परिवर्तन अनिवार्य पटेलबाट वुमन एक्टको आयोजना तथा पान इन्टरनेसनलको सहयोगमा दान्तराती सुनारी गाउँपालिका दान्तराती गाउँपालिका एक भालुबाङमा आज आयोजित लैङ्गिक मान्यता बाल विभाग तथा जबरजस्ती विभाग सम्बन्धी प्रदेश स्तरीय कुशलतावाला सड़क संवाद कार्यक्रम मंत्री तीन सेना सिंधाराई आवाहना समान अवसर शिक्षा चेतना और सशक्तिकरण मशीन भारतीय भाषा सिंह कुरीति अंत्य चेतना पटवी प्रदेश सरकार महिला बाल बालिका तथा किशोर किशोरी कर्म अधिकार संरक्षण द्वारा निर्मित कार्यक्रम संचालन प्रतिरोधक चांद केन्द्र कार्यक्रम में सहभागी रहे बाल विभागहीन समाज में चुनौती का रूप में उल्लेख करते यहां का रोकथाम का कानूनी व्यवस्था के बाद पर्याप्त नहीं होने पर परिवार समुदाय विद्यालय स्थानीय सरकार तथा सबको सरकार वाला निकाय का सक्रिय सहभागिता जो सहभागिता और सोच परिवर्तन आवश्यक जोड़ कार्यक्रम में शिवसेना अधिकारी अध्यक्षता तथा मंत्री तिरसेना का प्रमुख अतिथि का मानिचल कार्यक्रम में मेरे स्थानीय तह का प्रतिनिधि शिक्षा क्षेत्र का व्यक्तित्व पत्रकार तथा सरकार वाला सहभागिता दानसे ओम प्रकाश गुप्ता खबर प्रतिनिधि धनगढ़ी उपमहानगर पालिका थार तथा राणा थार समुदाय का परम्परा सामाजिक संस्था का संरक्षण संगठन तथा विकास का कानूनी व्यवस्था द्वारा उपमहानगर पालिका का पन्द्रौ सुनगर सभा से थार समुदाय का फलुंसा प्रथा संरक्षण तथा विकास संगठन व्यवस्था बंद विधेयक 2083 तथा राणा थारू समुदाय का प्रथना फलुंसा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बन्द विधेयक 2083 सर्वसम्मत रूपमा स्वीकृत गर्नको आज निम्चना नगर सभामा पेश लेखेर विधेयक स्वीकृत हुनेसँग थार तथा राणा थार समुदायमा प्रम्पासले प्रथा स्वीकृत फलुंसा प्रथना प्रथा संरक्षण अभिलेखीकरण संवर्धन तथा विकास लाभ स्थानीय तहमा कानूनी आधार तयमा विधेयकका प्रस्ताव कैलाली जिल्ला स्थित धनगढ़ी उपमहानगर पालिका क्षेत्रमा आदिवासी जनजाति थार तथा राणा थार समुदायका सघन बसोबास गर्नेले कैजिल्ला समुदायमा प्रकाशित प्रचलित फलमञ्च तथा प्रथना प्रणाली सामुदायिक संगठन सामाजिक सम्पत्तता न्याय सम्पादन विकास निर्माण सांस्कृतिक संरक्षण तथा समाज संचालन का महत्वपूर्ण परम्परागत संस्थागत अभ्यास का रूपमा रचना गर्दा उपमहानगरपालिका परम्परागत सामाजिक संस्थाको संरक्षण र प्रवर्धन गर्दै स्थानीय शासन प्रणालीले

0: शाह द्वारा व्यवस्था गरिएका विधेयक नेपालको संविधान सुनिश्चित गर्न आदिवासी जनजातिका सांस्कृतिक अधिकार परम्परागत ज्ञान शिप अभ्यास तथा संस्थागत संरचना संरक्षण प्रवर्धन गर्न राज्यका दायित्व कार्यान्वयनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएका नेपालको संविधानका धारा 226 तथा स्थानीय सरकार सञ्चालन 2074 तथा 102 को पदफा 910 बमोजिम अधिकार प्रयोग तयार पार्दैन। यी विधेयक स्वीकृत संगठन गरी उपमहानगरपालिका थार तथा राणा थार समुदायका मौलिक सांस्कृतिक पहिचान परम्परागत नेतृत्व प्रणाली हो। सामाजिक संस्थाका संरक्षणमा महत्वपूर्ण कदम उपमहानगरपालिका लगुवा कानुनमा समुदायका सांस्कृतिक विरासतमा वर्षैनासँग परम्परागत सामाजिक संस्थामा स्थानीय शासन हो। विकास प्रक्रियामा प्रभावकारी परिणाम विश्वास व्यक्त गरेर
1: प्रधानमन्त्री एवं महासभाका वरिष्ठ नेता बालेन्द्र जना तेह्र प्रयोग अनुसन्धान नायक अधिकारी मुगल सिंह दरबारमा बोलेर कार्यमा स्पष्टीकरण दिनुबाट भरत प्रभा विधानसभाको उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री शाह सरकारी सम्पत्तिका दखल विगत बाटोमा निम आज आवश्यक बताइएबाट उहाँको आम आदमी पार्टी विकासवादी पार्टी हो। पुरान बाटोमा निहो कर्ता पार्टी नै हो। निहो आज प्रदर्शन विगतमा सरकारी सम्पत्ति दोखल विभाग निहो कर्ता जरुरी जहाँ अपेक्षित पाँच घटाएको छ चाहिँ आवश्यक पर्दछ पाँच गोलाखेर सोधपुछ गर्दामा ठुलो खोइन उहाँको लागि अपेक्षामा पाँच घटा सोधपुछ गरेर सरसल्लाह तर पनि कता हाम्रा पाँच वर्ष अपेक्षामा लिएर सरसल्लाह गर्ने उहाँको राजधानी खरिद क्षेत्र अनियमितता सम्बन्धी अनुसन्धानमा संवैधानिक निकायले अपेक्षामा समितम तीव्रता लिएर सचिव प्रधानमन्त्री शाहको सचिवालयका अधिकारीहरूका जवाब दिनुबाट
0: राष्ट्रीय समाचार संग्रह महासन्देशका समय वाइलाटुबा महासन्देश परिभाषित परिभा मुख्यमन्त्री सन्देश बारामती नगरपालिकामा समुदाय स्तरमा स्वास्थ्य सेवा प्रभाव कार्यक्रमलाई सामुदायिक स्वास्थ्य कार्यक्रम लागू भइसिँदा उपप्रधानमन्त्री एवं राजपाको वरिष्ठ नेता बालेन्द्र शाह हत्या दुर्पयोग अनुसन्धान आयोग अधिकारी दक्षिण दरबारमा परिवर्तन स्पष्टीकरण दिनुबाट सन्देश

ないタイプ。

स्वास्थ्य कार्यालय बर्तिया से जनहित मुद्दा इस

0: त्यहाँ आइसक्नु हुँदैन आजको लाइफस्टाइलको सङ्कट सुरु गरौँ न त आज हामी पहिलो जानुपूर्वको लक्ष्यहरूको बारेमा व्यक्तिको कुरा सुन्छौँ
1: हेर्नुहोस् सुक्खा जमिनमा पानी रसाउने जमिनको कुकुरले धाँदा फाटेमा कहिले फाटेको छ भने धाँदा पलाकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: ल पहिलोका पनि लक्षण भन्छन् नभएको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सचेतबाट पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
1: हो नि पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाजहरू हुने पानीको मुस सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पुलहरू ढल्किने जस्ता लक्षणहरू देख्न सक्छन्
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
1: त्यसो भए कहाँ हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु मिलेन
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ जानु भनेको जोखिम बढाउनु हो सामानको रोग गरेर अनुभव गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान पनि जान सक्छ
0: हो मैले भनेको कुरा सही हो ज्यान बाँचेको छन् ज्यान नभए के रन
2: सन्देश

0: अवस्थामा किशोर अवस्था भविष्य निर्माण गर्ने समय हो।
1: लागू पटाखाको एकपटकको प्रयोगले पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
0: साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
1: तनाव भए खुल्ला कुरा गरौँ।

0: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एलनिनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, बर्सात कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ।
0: धान छर्नेर रोप्ने योजना पानी अनुसार बनाऊ। सिराल मध्य र पुस्ता क्षेत्रमा पाले पालो रोपौ। कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दिना, सामा मछुरी र बहुगुणी प्रयोग गरौं। डीएसआर विधि सुक्खा क्षेत्रमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ।
1: खेत छोड्याउ, आली परियो बनाऊ, धेरै पानी नचलाऊ।
0: समूहमा पानी भरौ, नहर सफा राखौ, पानीको प्रत्येक रूपमा बचाऊ।
1: पानी बचाई खेती गरौ, उत्पादन बढाऊ, परिवारलाई धेरै समृद्ध बनाऊ।
0: भविष्यदायी आयोजना बैठक।

0: अस्पतालले प्रदान गर्ने सेवाहरू
1: 24 घण्टा डाक्टरको प्रत्येक निगरानीमा उपचार सेवा उपलब्ध
0: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा भेट शान्ति कलेज नसा मुटु चेक जाँच गरिन्छ
1: प्रत्येक दिन नसा मुटुका न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ
0: प्यारालाइसिस पनि मुख पाइने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ
1: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ असहाय नागरिक एकल महिला अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ कौशल्य अस्पताल पुरानी साता पाँचवटी पाँच पाँच गरी पेट्रोल पम्पको दक्षिण पट्टि
1: सम्पर्क
0: नम्बर 0 84 4 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0

चयन गरिने छ। उत्तर पञ्चायतलाई सम्बोधन गर्दै राष्ट्रपति सभापति रवि रौसानीले विगतका आन्दोलनहरूले दिएको उपलब्धिले स्वीकार गर्दै त्यसलाई संस्थागत गरेर अघि बढ्ने बताउनुभयो।

भएको कुनै गति त्यसलाई संस्थागत बनाउनु पर्ने बताउनु भयो।

0: राजनीतिक परिवेशमा लामो विरासत भोगेका दलहरूलाई पछि पार्दै संसदीय अभ्यासमा पहिलो दलका रूपमा भूमिका निभाइरहेको राष्ट्रपति पार्टीको नेतृत्वले अर्थ राख्दै भन्नुहुन्छ। राजनैतिक विश्लेषक चन्द्रकिशोर
1: राष्ट्रपतिले पहिलो नीतिको एक जस्तो नीति हुन्छन् त्यही अनुसारको नेतृत्व हेर्नुपर्छ भने सामान्य मान्यता गरिरहेको छ। राष्ट्रपतिले कन्स्टिट्युसन गर्नुभएको छ, लोकतन्त्रपतन गर्नुको सामाजिक गर्नु भएको छ। भौतिक लोकतन्त्रमा पहिले व्यक्तित्वलाई पहिले सरकारलाई भन्नुभएको विषय गर्ने हो, अनुशासन गर्ने हो र कुन अनुशासित गर्ने हो यो पहिले समाजी निर्णय रूपमा भएको राख्नु उहाँको गर्छु। यसले चाहिँ परिवर्तनलाई स्वीकार गर्नुभएको छ, त्यसलाई
0: राष्ट्रपतिले प्राप्त गरेको जनमतकै कारण अहिलेको महाधिवेशनबाट नेतृत्वमा आउने

Gràcies.

Thank you.

0: सबै समुदायसँग यही प्रकारलाई अल्पसंख्यक समुदायको अपेक्षा
1: संयुक्त राष्ट्र संघको आर्थिक तथा कृषि संगठन देखियो राज्यपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध

पहचान हाम्रो आइडेन्टिटीमा प्रभाव पर्छ। महिना

0: चाहिँ खानेकुरा पनि र उहाँले यदि सफल हुनुहुन्छ चाहिँ पूर्ण रकम पूजा केन्द्रमा चाहिएको
1: विश्वास लगाउन सही जानकारी पाइला पूर्ण रकम उपचार केन्द्र
2: समूहमा पानी बाँडौ सफा राखौ

Thank you.

Swasthya Karani Porti Asya Chalajitra Dari Shabes.

ಗಟ್ಟಿಯಾಗಿರುವ ತಾಯಿ ಮಾಡುವ ಉದ್ದ

0: संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित

स्वास्थ्य कार्य प्रक्रियाबाट कलेक्टर सजिलो।

Thank you.

0: Americans are the East and the East.
1: विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एलनिनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, बर्सात कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
0: त्यसैले किसान दाजुभाइ दिदी बहिनीको अब पानी बचाउने धान खेती अपनाऊ,
1: धान छपेर रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मध्य र पुसा क्षेत्रमा पानी पाल्नु हो।
2: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दिला, सामा मसुरी र बहुगुणी प्रयोग गरौँ।
1: डिएसआर विधि, सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी पचाउने प्रविधि अपनाऊ,
0: खेत समय पानी हरियो बनाऊ, धेरै पानी